0: روح کی تازگی کا سفر طے کیجیے.
1: علیک یا سیدی.
0: یو سی پی کی دنیا کے ساتھ, تو سنتے رہیے
1: سید الاولین والآخرین.
0: FM 92.6. روح کی تازگی کا سفر طے کیجیے.
1: علیک یا سیدی.
0: یو سی پی کی دنیا کے ساتھ, تو سنتے رہیے
1: سید الاولین والآخرین.
0: FM 92.6. آپ سن رہے ہیں FM 92.6 UCP کی دنیا.
2: السلام علیکم خواتین و حضرات, آپ سن رہے ہیں UCP کی دنیا FM 92.6 اور میں ہوں قاسم بھٹی. خواتین و حضرات, آج سے اپنے اس پروگرام حیات طیبہ کا باقاعدہ آغاز کر رہے ہیں, جس کے اندر ایک ایسی پاک زندگی کی ورک گردانی کی جائے گی جو نہ صرف میرے اور آپ کے لیے بلکہ تمام انسانیت کے لیے مشعل راہ ہے. آج جس موضوع کے اوپر بات کی جائے گی, ولادت باسعادت اور حیات طیبہ کے 40 سال. رسول اللہ صلی اللہ علیہ وآلہ وسلم مکہ میں شیب بنی ہاشم کے اندر 9 ربیع الاول عام الفیل یوم دوشنبہ کو صبح کے وقت پیدا ہوئے. اس وقت نشیروہ کی تخت نشینی کا 40واں سال تھا. ابن سعد کی روایت ہے کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی والدہ نے فرمایا, جب آپ کی ولادت ہوئی تو میرے جسم سے ایک نور نکلا جس سے ملک شام کے محل روشن ہو گئے. بعض روایتوں میں بتایا گیا ہے کہ ولادت کے وقت بعض واقعات نبوت کے پیش خیمے کے طور پر ظہور پذیر ہوئے, یعنی ایوان کسرا کے 14 کنگورے گر گئے, مجوس کا آتش کدا ٹھنڈا ہو گیا, بحیرا سادہ خشک ہو گیا اور اس کے گرجے منہدم ہو گئے. ولادت کے بعد آپ کی والدہ نے عبد المطلب کے پاس پوتے کی خوشخبری بھجوائی. وہ شادہ و فرحاں تشریف لائے اور آپ صلی اللہ علیہ وآلہ وسلم کو خانہ کعبہ میں لے جا کر اللہ تعالیٰ سے دعا کی, اس کا شکر ادا کیا اور آپ کا نام محمد صلی اللہ علیہ وآلہ وسلم تجویز کیا. آپ کو آپ کی والدہ کے بعد سب سے پہلے ابو لہب کی لونڈی صوبیہ رضی اللہ تعالی عنہا نے دودھ پلایا. اس وقت اس کی گود میں جو بچہ تھا اس کا نام مسروح رضی اللہ تعالی عنہ تھا. صوبیہ رضی اللہ تعالی عنہا نے آپ صلی اللہ علیہ وآلہ وسلم سے پہلے حضرت حمزہ بن عبد المطلب کو اور آپ صلی اللہ علیہ وآلہ وسلم کے بعد ابو سلمہ بن عبد الاسد مخزومی رضی اللہ تعالی عنہ کو بھی دودھ پلایا تھا. عرب کے شہری باشندوں کا دستور تھا کہ وہ اپنے بچوں کو شہری امراض سے دور رکھنے کے لیے دودھ پلانے والی بدوی عورتوں کے حوالے کر دیا کرتے تھے, تاکہ ان کے جسم طاقتور اور اعصاب مضبوط ہوں اور اپنے گہوارہ ہی سے خالص اور ٹھوس عربی زبان سیکھ لیں. اس دستور کے مطابق عبد المطلب نے دودھ پلانے والی دایا تلاش کی اور نبی پاک صلی اللہ علیہ وآلہ وسلم کو حضرت حلیمہ رضی اللہ تعالی عنہا بنت ابو زویب کے حوالے کیا. یہ قبیلہ بنی سعد بن بکر کی ایک خاتون تھی. ان کے شوہر کا نام حارث بن عبد العزا اور کنیت ابو کبشہ تھی اور وہ بھی قبیلہ بنی سعد ہی سے تعلق رکھتے تھے. رضاعت کے دوران حضرت حلیمہ رضی اللہ تعالی عنہا نے نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی برکت کے ایسے ایسے مناظر دیکھے کہ سراپا حیرت رہ گئی. ابن اسحاق کہتے ہیں کہ حضرت حلیمہ رضی اللہ تعالی عنہا بیان کیا کرتی تھی کہ وہ اپنے شوہر کے ساتھ اپنا ایک چھوٹا سا دودھ پیتا بچہ لے کر بنی سعد کی کچھ عورتوں کے قافلے میں اپنے شہر سے باہر دودھ پلانے والے بچوں کی تلاش میں نکلی. یہ قحط سالی کے دن تھے اور قحط نے کچھ باقی نہ چھوڑا تھا. میں اپنی ایک سفید گدی پر سوار تھی اور ہمارے پاس ایک اونٹنی بھی تھی, لیکن باخدا اس سے ایک قطرہ دودھ نہ نکلتا تھا. ادھر بھوک سے بچہ اس قدر بلکتا تھا کہ ہم رات بھر سو نہیں سکتے تھے. نہ میرے سینے میں بچے کے لیے کچھ تھا, نہ اونٹنی اس کی خوراک دے سکتی تھی. बस हम बारिश और खुशहाली की आस लगाए बैठे थे। मैं अपनी गधी पर सवार होकर चली तो वो कमजोरी और दुबलेपन के सबब इतनी सुस्त रफ्तार निकली कि पूरा काफिला तंग आ गया। खैर, हम किसी न किसी तरह दूध पीने वाले बच्चों की तलाश में मक्का पहुंच गए। फिर हम में से कोई औरत ऐसी नहीं थी जिस पर रसूल पाक सल्लल्लाहु अलैहि वालैहि वसल्लम को पेश ना किया गया हो, मगर जब इसे बताया जाता कि आप सल्लल्लाहु अलैहि वालैहि वसल्लम यतीम हैं तो वो आपको लेने से इनकार कर देती, क्योंकि हम बच्चे के वालिद से दादो दहिश की उम्मीद रखते थे। हम कहते थे, ये तो यतीम है, भला इसकी बेवा माँ और इसके दादा क्या दे सकते हैं। बस यही वजह थी कि हमने आपको लेने से इनकार कर दिया। इधर जितनी औरतें मेरे हमराह आई थी, सबको कोई ना कोई बच्चा मिल गया, सिर्फ मुझ ही को ना मिल सका। जब वापसी की बारी आई तो मैंने अपने शोहर से कहा, खुदा की कसम, मुझे अच्छा नहीं लगता कि मेरी सारी सहेलियां तो बच्चा ले लेकर जाएं और तन्हा मैं कोई बच्चा लिए बगैर वापस जाऊं। मैं जाकर इसी यतीम बच्चे को ले लेती हूं। शोहर ने कहा, कोई हर्ज नहीं, मुमकिन है अल्लाह इसी में हमारे लिए बरकत दे। इसके बाद मैंने जाकर बच्चा ले लिया और महज इस बना पर ले लिया कि कोई और बच्चा ना मिल सका। हजरत हलीमा रजी अल्लाह तआला अन्हा कहती हैं कि जब मैं बच्चे को लेकर अपने डेरे पर वापस आई और इसे अपनी आगोश में रखा तो इसने जिस कदर चाहा दूध शिकम शेर होकर पिया। इसके साथ इसके भाई ने भी शिकम शेर होकर पिया। फिर दोनों सो गए, हालांकि इससे पहले हम अपने बच्चे के साथ सो नहीं सकते थे। इधर मेरे शोहर ऊंटनी धोने गए तो देखा कि इसका थन दूध से लबरेज है। इन्होंने इतना दूध दोहा कि हम दोनों ने नहायत आसूदा होकर पिया और बड़े आराम से रात गुजारी। इनका बयान है कि सुबह हुई तो मेरे शोहर ने कहा, हलीमा, खुदा की कसम, तुमने एक बाबरकत रूह हासिल की है। मैंने कहा, मुझे भी यही तवक्को है। हलीमा रजी अल्लाह ताला अन्हा कहती हैं कि इसके बाद हमारा काफिला रवाना हुआ। मैं अपनी इसी खस्ता हाल गदी पर सवार हुई और इस बच्चे को भी अपने साथ ले लिया, लेकिन अब वही गदी खुदा की कसम पूरे काफले को काट कर इस तरह आगे निकल गई कि कोई गधा इसका साथ ना पकड़ सका। यहाँ तक कि मेरी सहेलियाँ मुझसे कहने लगी, ओ अबू ज़ुहैब की बेटी, अरे ये क्या है, ज़रा हम पर मेहरबानी कर, आखिर ये तेरी वही गदी तो है जिस पर तू सवार होकर आई थी। मैं कहती, हाँ हाँ बा खुदा ये वही है। वो कहती, इसका यकीनन कोई ख़ास मामला है। फिर हम बनू साद में अपने घरों को आ गए। मुझे मालूम नहीं था कि अल्लाह की रूए ज़मीन में कोई खिता हमारे इलाके से ज़्यादा कहत ज़दा था, लेकिन हमारी वापसी के बाद मेरी बकरियां चरने जाती तो आसूदा हाल और दूध से भरपूर वापस आती। हम दोहते और पीते जबकि किसी और इंसान को दूध का एक कतरा भी नसीब ना होता। इनके जानवरों के थनों में दूध सिरे से रहता ही न था, हत्ता कि हमारे कौम के शहरी अपने चरवाहों से कहते, कमबख्तो, जानवर वहीं चराने लेकर जाया करो जहां अबू ज़ुहैब की बेटी का चरवाहा ले जाता है। लेकिन तब भी इनकी बकरियां भूखी वापस आती, इनके अंदर दूध का एक कतरा ना रहता, जबकि मेरी बकरियां आसूदा और दूध से भरपूर लौटती। इस तरह हम अल्लाह की तरफ से मुसलसल इजाफे और खैर का मुशाहिदा करते रहे, यहां तक कि इस बच्चे के 2 साल पूरे हो गए और मैंने दूध छुड़ा दिया। ये बच्चा दूसरे बच्चों के मुकाबले में इस तरह बढ़ रहा था कि 2 साल पूरे होते होते वो कड़ा और गुठीला हो चला। इसके बाद हम इस बच्चे को इसकी वालिदा के पास ले गए, लेकिन हम इसकी जो बरकत देखते आए थे इसकी वजह से हमारी इंतहाई ख्वाहिश यही थी कि वो हमारे पास रहे। चुनाचे हमने इसकी माँ से गुफ्तगू की। मैंने कहा, क्यों ना आप अपने बच्चे को मेरे पास ही रहने दें कि ज़रा मजबूत हो जाए, क्योंकि मुझे इसके मुतालिक मक्का की वबा का ख़तरा है। गर्ज़ हमारे मुसलसल इसरार पर इन्होंने बच्चा हमें वापस दे दिया।
3: सामईन, यहाँ पर लेते हैं छोटा सा वक्फा। वक्फे के दौरान आप सुनेंगे नाते रसूल मकबूल सल्लल्लाहु अलैहि वालैहि वसल्लम। वक्फे के बाद हाजिर होंगे और अपनी गुफ्तगू का सिलसिला दोबारा शुरू करेंगे।
0: आपकी समातों से टकराती ये आवाज़ यूसीपी की दुनिया FM 92.6।